0: सब तरह की तारीफ खुदा ही को सजावार है जो तमाम मखलूकात का परवरदिगार है, बड़ा मेहरबान निहायत रहम वाला, इंसाफ के दिन का हाकिम।
1: إياك نعبد وإياك نستعين
0: اے پروردگار ہم تیری ہی عبادت کرتے ہیں اور تجھی سے مدد مانگتے ہیں
1: اهدنا الصراط المستقيم صراط الذين أنعمت

0: बैतुल्ला शरीफ अल्लाह का घर है, रब्बुल इज्जत का पाक मकान है, मालिक के मकान जुल जलाल वल इकराम। चाहेगा तो खुद अपने घर की हिफाजत करेगा। आप मेरे ऊंटों को वापस कर दें। हजरत अब्दुल मुत्तलिब अपने ऊंटों को लेकर आ गए। हम मक्का वालों से अपने घरों को छोड़कर आसपास के पहाड़ों में चले जाने का हुक्म दिया। अब्दहा की फौज का मुकाबला करने की ताकत किसी में नहीं थी। लोग अपने घरों को छोड़कर पहाड़ियों में चले गए और सरदार मक्का अब्दुल मुत्तलिब बैतुल्ला शरीफ में आए और काबा शरीफ का मुकद्दस पर्दा पकड़ करके और खिलाफ काबा से चिमट करके रोते हुए इल्हा वजारी के साथ दुआएं मांगने लगे। रब्बे काबा को पुकारा, ए रब्बे जुल जलाल वल इकराम, अब्रहा हाथियों की फौज लेकर के तेरे पाक घर को गिराने और उखाड़ने आया है। मुझ में ताकत नहीं कि इसका मुकाबला करूं। अब्दुल मुत्तलिब तेरा ज़ईफ और कमजोर बंदा है। ए कादिर व कदीर, अब ए पाक घर तेरा ही है, तू इसका मालिक है, अब तू ही इसकी हिफाजत कर। मक्का के लोग पहाड़ियों में चले गए। पाक घर बहुत बेत अतीक की हिफाजत कर, या अल्लाह तू इस घर की हिफाजत कर, मैं भी पहाड़ी पर जाता हूं। ऐ रब्बुल इज्जत, तो अपनी कुदरत का तमाशा दिखा और नजारा दिखा और इस पाक घर बेत अतीक की हिफाजत फरमा। यह कहकर, यह दुआ मांगकर हजरत अब्दुल मुत्तलिब पहाड़ी पर चले गए। पूरा मक्का खाली हो गया। अब्रहा अपनी जबरदस्त फौज लेकर बैतुल्ला शरीफ गिराने के लिए आगे बढ़ा। हाथियों की नजर जैसे ही बैतुल्ला शरीफ पर पड़ी, अल्लाह रब्बुल इज्जत के पाक घर को देखते ही हाथियों ने अपने घुटने टेक दिए, गर्दनों को जमीन पर रख दिया। मालूम होता था कि सब सजदे में गिर गए। फील बान हाथी वाले मार मार कर उठा रहे थे, लेकिन हाथी उठने का नाम नहीं लेते थे। इसके बाद अल्लाह का अजाब छोटी छोटी अबाबील चिड़ियों की शक्ल में आया। गोल गोल झुंड की झुंड चिड़ियों ने छोटे छोटे पत्थर मटर के दानों की तरह ऊपर से फेंके। ये पत्थर क्या थे? बम की गोलियां थी। बस आनन फानन अब्रहा की पूरी फौज खत्म हो गई। काशफी माकूल खाए हुए भूस की तरह रेजा रेजा हो गई, जिसका जिक्र कुरान करीम की सूरतुल फील अलम तरा कैफ फादा रब्बु कभी असहाबिल फील में कहे। अल्लाह रब्बुल इज्जत ने अपने पाक घर बैतुल्ला शरीफ की हिफाजत फरमाई। इस वाके के करीबन 50 दिन के बाद अल्लाह रब्बुल इज्जत ने सरदार मक्का हजरत अब्दुल मुत्तलिब के घर में बेटे हजरत अब्दुल्लाह के यहां हजरत आमिना के बतनी मुबारका से उस मुबारक हस्ती को मबूस फरमाया, पैदा फरमाया, जिनका मुबारक नाम व प्यारा नाम हजरत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम है। सैयदुल मुरसलीन, इमामुन नबीयीन, खादिमुन नबीयीन, शफीउल मुज़निबीन सैयदना हजरत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम नूर इलाही बनकर दुनिया में तशरीफ लाए। सल्लल्लाहु ताला अलैहि व आलिहि व सहाबिहि व बारिक व सल्लम तस्लीमन कसीरन कसीरा। हुवी पहलू आमिना से हुवैदा, हुवी पहलू आमिना से हुवैदा, दुआए खलील व नबी मसीहा। सैयदना हजरत इब्राहिम खलीलुल्लाह अलैहि सलाम की मुबारक दुआ और सैयदना हजरत ईसा रूहुल्लाह की बशारत पूरी हो गई और वो मुबारक तरीन हस्ती दुनिया में तशरीफ ले आई, जिसकी बशारत अल्लाह के नबियों और रसूलों ने अपनी अपनी उम्मतों को दी थी। शायर इस्लाम ने बिल्कुल सच फरमाया, अल्लाह के नबियों और रसूलों ने अपनी उम्मतों को खबर दी थी। और शायर इस्लाम ने खूब फरमाया, वो जिसका जिक्र होता है जमीन व आसमानों में, फरिश्तों की दुआओं में, मौज़िन की अजानों में, वो नूर लम यजल जो बाई से तख्लीक आदम है, खुदा के बाद जिसका इस्म आदम है, सनाखा जिसका कुरान है, सनाही जिसकी कुरान है, उसी पर मेरा ईमान है, वही है मेरे ईमान में। कुरान करीम में अल्लाह रब्बुल इज्जत का पाक इरशाद है, वरफाना लका जिक्र, और हम आपका जिक्र बुलंद करेंगे, आपका नाम सारी दुनिया में चलेगा, फैलेगा हर जगह पर, हर मकाम पर, हर मजलिस में, दुनिया के गोशे गोशे में, कयामत तक, बल्कि मैदान हशर में भी, इस मैदान हशर की हौलनाक दिन में भी जहां नफसी नफसी का आलम होगा वहां भी अल्लाह रब्बुल इज्जत के पाक नाम के साथ आप ही का मुबारक नाम लिया जाएगा। बाद अज़ खुदा बुजुर्ग तुई किस्सा मुख्तसर, खुदा के बाद आप ही का मकाम बुलंद है, आप ही की मुकद्दस व बुजुर्ग हस्ती है सल्लल्लाहु अलैहि वसल्लम। अजीजा ने मोहतरम, अल्लाह रब्बुल इज्जत ने हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को यतीम पैदा फरमाया। आपकी पैदाइश से पहले आपके वालिद मोहतरम हजरत अब्दुल्लाह तिजारती सफर से वापस लौटते हुए बीमार हो गए और मदीना मुनव्वरा में इंतकाल फरमा गए, वहीं पर उनकी कब्र मुबारक है। इसके बाद 6 साल की उम्र मुबारक हुई तो आपकी वालिदा हजरत आमिना भी वफात पा गईं। इसके बाद जब 8 साल की उम्र मुबारक हुई तो मोहतरम दादा अब्दुल मुतलिब भी अल्लाह को प्यारे हो गए। हजरत हलीमा सादिया रजी अल्लाह तआला ने बचपन में आपकी परवरिश फरमाई, आपको दूध पिलाया और जब अल्लाह रब्बुल इज्जत ने आपको नबी बनाया, रिसालत का मुकद्दस ताज आपके सर मुबारक पर रखा तो हजरत हलीमा और उनके शोहर हजरत हारिस और उनकी बेटी शीमा वगैरह आप पर ईमान लाए, इस्लाम की दौलत से मुशर्रफ हुए। और जब कभी हजरत हलीमा और उनके शोहर उनकी बेटी आपकी खिदमत में हाजिर हुए तो आप सल्लल्लाहु अलैहि वसल्लम प्यार और मोहब्बत से खड़े हो जाते, मोहब्बत से मिलते, अपनी चादर मुबारक बिछा देते और अपने पास बिठा देते, बड़ी इज्जत करते, बड़ी कदर करते। ये थे हमारे आका सैयदना हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के मुबारक अखलाक और प्यारी आदत शरीफा सल्लल्लाहु अलैहि वसल्लम। दादा हजरत अब्दुल मुत्तलिब की वफात के बाद आपके मोहतरम चचा हजरत अबू तालिब ने आपकी परवरिश की, बड़ी मोहब्बत और प्यार से आपको रखते, हमेशा साथ ही रखते। अल्लाह रब्बुल इज्जत में बचपन ही से आपको निहायत उम्दा अखलाक अता फरमाए थे। कुरान करीम का पाक इरशाद है, वइन्नक लअला खुलुकिन अज़ीम, बेशक हमने आपको बहुत बुलंद व उम्दा अखलाक और आदात अता फरमाए हैं, बेहतरीन सिफतें इनायत की गई हैं। नबूवत मिलने से पहले पूरी कौम पूरा मुल्क आपको मोहम्मद सादिकुल वादुल अमीन के मुबारक नाम से पुकारती थी। मोहम्मद निहायत सच्चे वादा को पूरा करने वाले बड़े अमानतदार हैं, यह खिताब ये लकब पूरी कौम की तरफ से दिया गया था। जब आपकी उम्र मुबारक 25 साल की हुई तो शहर मक्का मुअज्जमा की एक पाकीज़ा नेक शरीफ खातून हजरत खदीजा रजी अल्लाह ताला अन्हा से आपका निकाह हो गया। और जब आपकी उम्र मुबारक 40 साल की हुई और आप गार हिरा में मसूफ इबादत थे, अल्लाह रब्बुल इज्जत की याद में लगे हुए थे, जमीन और आसमान के खालिक व मालिक का ध्यान जमाए हुए थे, अंधेरी रात थी, आसमान पर तारे टिमटिमा रहे थे और आफताबी रिसालत तुलू होने वाला था, अर्शी अजीम से सैयदुल मलाइका हजरत जिब्राईल अलैहि सलातु वसलाम नूरानी शक्ल में आयत कुरानी कलाम रब्बानी की पाक आयतों को लेकर गार हिरा में दाखिल हुए और अदब से फरमाया, या मोहम्मद इकरा, पढ़िए। आपने फरमाया कि मां नबी कारी, मैं पढ़ना नहीं जानता। फरिश्ते ने दबाया, भींचा और फिर फरमाया, इकरा, पढ़िए। आपने फरमाया, मां नबी कारी, मैं पढ़ना नहीं जानता। फरिश्ते ने फिर दबाया, भींचा और फरमाया, इकरा, पढ़िए। आपने फिर फरमाया कि मां नबी कारी, मैं पढ़ना नहीं जानता। बिल आखिर फरिश्ता जिब्राईल अलैहिस्सलाम ने फरमाया, इकरा बिस्म रब्बिकल लज़ी खलक, खलकल इंसान मिन अलक, इकरा व रब्बुकल अकरम लज़ी अल्लम बिल कलम, अल्लम इंसान मा लम यालम, यानी अपने उस रब के नाम से पढ़िए जिसने हजरत इंसान को जमे हुए खून के एक लोशड़े से पैदा फरमाया, पढ़िए और उस करीम व रहीम रब के नाम से पढ़िए जिसने इंसान को सिखाया कलम के जरिए से और इंसान को वो बातें सिखाई जो वो नहीं जानता था। सबसे पहले यही 5 आयतें नाजिल की गईं। इन मुबारक आयतों में एक तरफ ये बतलाया गया कि इंसान अपनी हकीकत को पहचाने, अपनी पैदाइश पर गौर करे कि वो किस चीज से पैदा किया गया, खून के चंदव नापाक कतरों से, मनी या नुतफा के नापाक गंदे पानी से इंसान को पैदा फरमाया, फिर उस रहीम व करीम रब ने इस नादान व जाहिल इंसान को कलम के जरिए इल्म की लाजवाल दौलत से नवाजा और वो बातें इंसान को बताईं व सिखाईं जिसको जानता न था। फरिश्ता हज़रत जिब्राईल अलैहिस्सलातु वस्सलाम आयत रब्बानी सुनाकर और नबूवत और रिसालत का आखिरी ताज आपके मुबारक सर पर रखकर तशरीफ ले गए। आखिरी नबी व रसूल दुनिया में आ गए, पैगाम हक सुनाने वाले پیغام حق سنانے اور نور الہی کو پھیلانے کے لیے آفتابی رسالت تشریف لے آئے, دین کی دعوت کا مبارک کام شروع کیا. دشمنوں نے بڑی سے بڑی تکلیفیں پہنچائیں, گالیاں دیں, برا بھلا کہا, ستایا, ظلم کیا, پتھر مارے, کانٹے بچھائے. آپ پر ایمان لانے والے حضرات صحابہ کرام رضوان اللہ تعالی علیہم پر بھی بہت ستائے گئے. گرم گرم ریت اور بالو پر لٹائے گئے, آگ کے انگاروں پر لٹائے گئے, گرم پتھر سینے پر رکھے گئے, رسیوں سے باندھ کر گھسیٹے گئے. ایمان والے مردوں اور ایمان والی عورتوں نے اللہ رب العزت کے دین کی خاطر بڑی بڑی قربانیاں دیں, بڑی بڑی تکلیفیں برداشت کی. سرکار دو عالم حضرت نبی کریم صلی اللہ علیہ وسلم دشمنوں سے بدلہ نہیں دیتے تھے, گالیوں کا جواب گالیوں سے نہیں دیتے, پتھروں کا جواب پتھروں سے نہیں دیتے, بلکہ اپنے دشمنوں سے حسن سلوک اور اچھے برتاؤ سے پیش آتے, ان کی ہدایت کے لیے دعائیں کرتے. اللہم اہد قومی فانہم لا یعلمون, یا اللہ میری قوم کو ہدایت دے اس لیے کہ وہ نہیں جانتی کہ میں اللہ کا رسول ہوں. حضرت نبی کریم صلی اللہ علیہ وسلم کو اللہ رب العزت نے رحمت للعالمین بنا کر بھیجا تھا, دنیا کی ہر چیز کے لیے آپ رحمت بن کر آئے. آج دنیا کے ہر انسان کو فخر کرنا چاہیے کہ ہمارے انسانوں میں ایک ایسا انسان مبارک مقدس انسان پیدا ہوا جس سے تمام انسانیت کا سر اونچا اور نام روشن ہوا. اگر حضرت محمد صلی اللہ علیہ وسلم ہماری اس دنیا میں نہ آتے تو دنیا کا کیا نقشہ اور کیا حال ہوتا, اور ہم انسانیت کی شرافت و عظمت کے لیے کس کو پیش کرتے. حضرت محمد صلی اللہ علیہ وسلم ہر انسان کے ہیں, ہمارے آقا صلی اللہ علیہ وسلم اس دنیا کی رونق و عظمت ہے. وہ کسی قوم, کسی خاص قوم اور کسی خاص ملک کے لیے نہیں آئے, وہ تمام جہان والوں کے لیے رحمت بن کر آئے. کیوں آج کسی ملک کا انسان فخر و خوشی کے ساتھ یہ نہیں کہتا کہ میرا اس جماعت کے ساتھ تعلق ہے جس میں محمد رسول اللہ صلی اللہ علیہ وسلم جیسا انسان کامل پیدا ہوا. عزیزان ملت, آج انسانوں کا کون سا طبقہ و جماعت ہے جس پر حضرت محمد صلی اللہ علیہ وسلم کا احسان نہیں ہے؟ کیا مردوں پر آپ کا احسان نہیں ہے کہ آپ نے ان کو مردانگی و آدمیت کی تعلیم دی؟ کیا عورتوں پر آپ کا احسان نہیں ہے کہ آپ نے ان کے حقوق بتلائے, ان کے لیے خاص ہدایتیں اور وصیتیں فرمائی؟ آپ نے فرمایا کہ جنت ماں کے قدموں کے نیچے ہیں. کیا کمزوروں پر آپ کا احسان نہیں کہ آپ نے ان کی حمایت کی اور فرمایا کہ مظلوم کی بد دعا سے بچو, کہ اس کے اور خدا کے درمیان کوئی پردہ نہیں. اللہ رب العزت کا فرمان ہے کہ میں ٹوٹے ہوئے دلوں کے پاس ہوں. کیا طاقتوروں اور بادشاہوں پر آپ کا احسان نہیں کہ آپ نے ان کے حقوق و ذمہ داریاں بتلائیں اور انصاف کرنے والوں اور خدا سے ڈرنے والوں کو بشارت سنائی کہ انصاف کرنے والا رحم دل بادشاہ اللہ کی رحمت کے سائے میں ہوگا؟ کیا تاجروں پر آپ کا احسان نہیں کہ آپ نے تجارت و کاروبار کی فضیلت اور اس کام کی شرافت بتلائی اور خود تجارت اور کاروبار کر کے اس جماعت کی عزت بڑھائی؟ کیا آپ نے یہ نہیں فرمایا کہ میں اور سچا دیانت دار تاجر جنت میں قریب قریب ہوں گے؟ کیا آپ کا مزدوروں پر احسان نہیں کہ آپ نے تاکید فرمائی کہ مزدور کی مزدوری پسینہ خشک ہونے سے پہلے دے دو؟ کیا جانوروں تک پر آپ کا احسان نہیں ہے کہ آپ نے فرمایا کہ ہر وہ مخلوق جو جان رکھتی ہے اور جس میں احساس زندگی ہے اس کو آرام پہنچانا اور کھلانا اور پلانا بھی صدقہ و نیکی ہے؟ کیا دنیا کے تمام انسانوں پر آپ کا احسان نہیں کہ راتوں کو اٹھ کر آپ شہادت دیتے تھے, اللہ کے حضور میں عرض کرتے تھے, اے اللہ تیرے سب بندے بھائی بھائی ہیں؟ کیا آپ نے یہ نہیں فرمایا کہ کیا دنیا کے تمام انسانوں نے یہ پیغام نہیں سنا کہ خدا کسی ملک, کسی قوم اور کسی نسل کا نہیں, سارے جہانوں اور دنیا کے سب انسانوں کا ہے؟ الحمدللہ رب العالمین پڑھ کر حقیقت کا اعلان کیا. ہماری اور آپ کی دنیا میں بڑے بڑے لوگ پیدا ہوئے, مگر کس کے آنے سے دنیا میں وہ بہار آئی جو نبیوں اور پیغمبروں کے آنے سے آئی؟ پھر سب سے آخر میں سب سے بڑے نبی و رسول محمد رسول اللہ صلی اللہ علیہ وسلم کے آنے سے ہوئی. 1500 برس کی انسانی تاریخ اٹھا کر دیکھیے, جو برکتیں, جو رحمتیں اور جو دولتیں حضرت نبی کریم صلی اللہ علیہ وسلم لے کر کے آئے وہ کوئی بھی نہیں لایا. اس لیے تمام انسانوں کی جانب سے مبارکبادی کے آپ ہی حقدار ہیں. لاکھوں درود و سلام اور بے شمار رحمتیں ہوں اللہ کے مقدس نبی محمد رسول اللہ صلی اللہ علیہ وسلم پر. اللہم صل علی سیدنا محمد وعلی آلہ واصحابہ وبارک وسلم تسلیما کثیرا کثیرا. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
1: ابھی آپ سن رہے تھے آج جمعہ ہے پروگرام میں محروم حضرت مولانا بشیر احمد دیوان. اس اسٹیشن پر آج جمعہ ہے پروگرام آپ سن سکتے ہیں हर शुक्रवार को जुमे के दिन 9 से लेकर करीबन 9:30 बजे तक।
2: أعوذ بالله من الشيطان الرجيم.